0: बिहार, चंडीगढ़, छत्तीसगढ़, दादरा और नगर हवेली तथा दमन और दीव, हरियाणा, मध्य प्रदेश, पंजाब, तेलंगाना और उत्तराखंड में भी चल रहा है। सूची तैयार करने के लिए घर के सामानों, उपलब्ध सुविधाओं और परिसंपत्तियों का विवरण जुटाया जा रहा है। स्वगणना सुविधा आज से गुजरात, जम्मू कश्मीर, लद्दाख और पुदुचेरी में भी शुरू की गई है। ये सुविधा 31 मई तक उपलब्ध रहेगी। स्वगणना सुविधा उत्तर प्रदेश में भी जारी है जो 21 मई तक उपलब्ध रहेगी। अब तक 25 राज्यों में 1,44,00,000 से अधिक घरों के निवासी स्वगणना प्रक्रिया पूरी कर चुके हैं। दीपेंद्र की रिपोर्ट के साथ समाचार कक्ष से फरहत नाज।
1: प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी 31 तारिकको दिन आकाशवाणीबाट मन की बात कार्यक्रममा पुनः एकपल्ट आफ्ना विचारहरू साझा गर्नुहुनेछ। यो मासिक रेडियो कार्यक्रमको 134 प्रकरण हुनेछ। श्रोताहरूले टोल फ्री नम्बर 1-800-11-7800 कार्यक्रमको लागि आफ्ना विचार र सुझावहरू पठाउन सक्नेछन्। यी सुझावहरू नरेन्द्र मोदी एप तथा माई गभ ओपन फोरम मार्फत पनि दिन सकिनेछ। श्रोताहरूले 1922 मिस कल गरेर तथा एसएमएस मार्फत प्राप्त लिंक प्रयोग गरेर सोझै प्रधानमन्त्रीलाई सुझावहरू पठाउन सक्नेछन्। सुझावहरू आगामी 29 मेसम्म स्वीकार गरिनेछ। आन्ध्र प्रदेशमा एक भारत श्रेष्ठ भारत अभियान अन्तर्गत युवा संगमको छैटौं चरण हिजो सुरु भएको छ। तिरुपति जिल्लाका जिल्लापाल डाक्टर एस वेंकटेश्वरले जिल्लाको येरेपेदुस्थित भारतीय प्रौद्योगिकी संस्थान आईआईटीमा यसको उद्घाटन गर्नुभयो। कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा सांस्कृतिक आदान प्रदान, बौद्धिक विकास र राष्ट्रिय एकतालाई प्रवर्धन गर्नु हो। यस अवसरमा आईआईटी तिरुपतिका निदेशक प्रोफेसर केएन सत्यनारायणले यस कार्यक्रमले विद्यार्थीहरूलाई देशको सांस्कृतिक विविधता र सम्पदा बुझ्ने अवसर प्रदान गर्ने बताउनुभयो। केन्द्रीय शिक्षा मन्त्रालयद्वारा आयोजित यो कार्यक्रम आगामी 27 मेसम्म जारी रहनेछ। भारतीय संस्कृति, परम्परा र राज्यको प्रगतिको बारेमा बुझ्न विद्यार्थीहरूले आन्ध्र प्रदेशका मन्दिर, ऐतिहासिक स्थल र महत्वपूर्ण विकास केन्द्रहरूको भ्रमण गर्नेछन्। सहभागीहरूले अमरावती, चन्द्रगिरी, किल्ला र राज्यका औद्योगिक प्रतिष्ठानहरूको पनि भ्रमण गर्नेछन्। यी विद्यार्थीहरूले 21 मेमा श्रीहरिकोटामा रकेट प्रक्षेपणको प्रत्यक्षदर्शी पनि बन्नेछन्। भारतले हर्मुजको जलडमरूमा व्यावसायिक जहाजमाथि आक्रमण अस्वीकार्य भएको बताएको छ। संयुक्त राष्ट्र संघका लागि भारतका स्थायी प्रतिनिधि पार्वतानेनी हरिशले भने कि चालक दलका सदस्यहरूलाई लक्षित गर्नु र जहाजहरूको स्वतन्त्र आवागमनमा बाधा पुर्याउनु उचित हुन सक्दैन। श्री हरिशले विश्वव्यापी ऊर्जा सम्बन्धी संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषदको विशेष बैठकमा यो बयान दिएका हुन्। केही दिन अघि ओमनको तटमा भारतीय झण्डा भएको जहाजमा आक्रमण भएको थियो। सोमालियाबाट आएका सबै 14 चालक दलका सदस्यहरूलाई ओमानी अधिकारीहरूले उद्धार गरेका थिए। यस वर्षको सुरुमा खाडी क्षेत्रमा द्वन्द्व सुरु भएदेखि दुई अन्य भारतीय झण्डा भएका जहाजहरूमा पनि आक्रमण भइसकेको थियो। यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews खर्सिङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
2: के लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
3: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
2: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
1: रुसको राजधानी मस्को र वरिपरिका क्षेत्रहरूमा युक्रेनी ड्रोन आक्रमणमा 3 मृत्यु भएको छ। रुसले यो 1 वर्षभन्दा अधिक समयपछि मस्को र वरिपरिका क्षेत्रहरूमा युक्रेनको सबैभन्दा ठूलो ड्रोन आक्रमण रहेको बताएको छ। मस्को नजिकैको खिम्कीमा ड्रोनले घरमा प्रहार गर्दा 1 मृत्यु भएको छ। पोगोरेल्की गाउँमा निर्माण स्थलमा ड्रोनको अवशेष खस्दा 2 पुरुषको मृत्यु भएको छ। धेरै भवन र पूर्वाधारमा पनि क्षति पुगेको छ। मस्कोका मेयर सेर्गेई सोबियानिनले रातभरि भएको आक्रमणमा लगभग 12 घाइते भएको बताएका छन्, जसमध्ये धेरैजसो सहरको तेल रिफाइनरी नजिकै थिए। रुसले मस्को तर्फबाट आइरहेको 81 ड्रोनहरू खसालेको दावी गरेको छ। यो आक्रमण किभमा भएको ठूलो रुसी मिजाइल र ड्रोन आक्रमणको केही दिनपछि भएको हो, जसमा लगभग 24 मृत्यु भएको थियो। नेपालका पर्वतारोही कामी रीता शेर्पाले 32 सगरमाथा चढेर इतिहास रचेका छन्। 56 कामी रीता सबैभन्दा धेरै पल्ट सगरमाथा आरोहण गर्ने शेर्पा हुन्। नेपालको

0: कोशी प्रान्तको सोलखुम्बु जिल्लामा जन्मिएका कामी रिताले पहिलो पल्ट 1994 सगरमाथा आरोहण गरेका थिए। यसैबीच पर्वतरानी नामले चिनिने लाक्पा शेर्पाले लगातार 11 पल्ट सगरमाथा सफलतापूर्वक आरोहण गर्ने पहिलो नेपाली महिलाको रूपमा आफ्नो रेकर्ड पनि बनाई राखेकी छिन्। दिल्ली मेट्रोले निजी सवारी साधनको सट्टा मेट्रोको प्रयोगलाई प्रोत्साहन गर्न थप रेलहरू चलाउने निर्णय गरेको छ। दिल्ली मेट्रो अनुसार ऊर्जा र वित्तीय बचत र वातावरण संरक्षणमा मेट्रोको भूमिकालाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो। यो प्राप्त गर्न प्रत्येक सोमबार 24 थप रेलहरू सञ्चालन गरिनेछ। आज विश्व उच्च रक्तचाप दिवस हो। यसको उद्देश्य उच्च रक्तचाप बारेमा वैश्विक जागरूकता, रोकथाम, पहिचान अनि नियन्त्रणलाई बढावा दिन हो। यस वर्षको विषय हो उच्च रक्तचापलाई मिलेर नियन्त्रित गर्नुपर्नेछ। नियमित रूपले आफ्नो रक्तचापको जाँच गर्नुहोस् अनि यस बिमारीलाई पराजित गर्नुहोस्। रेल मन्त्रालयले त्रिवेन्द्रम नयाँ दिल्ली राजधानी एक्सप्रेसको दुई पछिल्लो डिब्बामा लागेको आगोको उच्च स्तरीय अनुसन्धानको आदेश दिएको छ। आज बिहान लगभग 5:15 कोटा रेलवे डिभिजनको नागदा नजिकै त्रिवेन्द्रम नयाँ दिल्ली राजधानी एक्सप्रेसको दुई पछिल्लो डिब्बामा आग लागि भएको थियो, जसमा गार्ड डिब्बा र एसी 3-टियर कोच समावेश छन्। मन्त्रालयले डिब्बाको सुरक्षा प्रणालीको कारण रेल स्वतः रोकिएको बताएको छ। दुई डिब्बालाई तुरन्तै छुट्याइएको थियो र घटनामा कुनै पनि यात्री घाइते भएका छैनन्। रेलवेले डिब्बाहरूमा रहेको आगो निभाउने प्रणालीको अनुसन्धान सुरु गरिसकेको छ। आइपिएल क्रिकेटमा आज दुई म्याच खेलिनेछ। आज हुने पहिलो म्याच पन्जाब किङ्स अनि रोयल च्यालेन्जर्स बेङ्गलुरु बीच धर्मशालामा दिउँसो 3:30 खेलिनेछ भने दोस्रो म्याच दिल्ली क्यापिटल्स अनि राजस्थान रोयल्स बीच बेलुकी 7:30 खेलिनेछ। टेनिसमा युक्रेनको एलिना स्वितलोलिना इटालियन ओपनको महिला सिङ्गल्स उपाधि जित्न सफल बनेकी छन्। एलिनाले फाइनलमा अमेरिकाकी कोको गफलाई पराजित गरेकी छन्। प्रतियोगिताको पुरुष वर्गको फाइनलमा आज इटलीको ज्यानिक सिनरको भिडन्त नर्वेको क्यास्पर रुटसित हुनेछ। यो म्याच भारतीय समय अनुसार राति 8:30 सुरु हुनेछ। थाइल्यान्ड ओपनको पुरुष युगल स्पर्धामा सात्विक साईराज रङ्की रेड्डी र चिराग सेट्ठीको जोडीले रजत पदक जितेका छन्। फाइनलमा उनीहरू इन्डोनेसियाको लियो रोली कोर्नाडो र डेनियल मोर्थिन विरुद्ध 21-12, 25-23 पराजित भएका छन्। मौसम विभागले अण्डमान अनि निकोबार द्वीप समूह, पश्चिम बङ्गालका पार्वतीय क्षेत्र अनि सिक्किममा भारी वर्षाको अनुमान व्यक्त गरेको छ। अरुणाचल प्रदेश, असम, मेघालय, दक्षिण कर्नाटकको भित्री भागहरू, तमिलनाडु, पुडुचेरी, कराईकल, केरल, माहे अनि लक्षद्वीपमा भारी वर्षा हुन सक्नेछ। आगामी दुई दिनसम्म बिहार, छत्तिसगढ, झारखण्ड, मध्य महाराष्ट्र, मराठवाडा, ओडिसा, रायलसीमा, तटीय आन्ध्र प्रदेश, तेलङ्गाना, कोंकण, गोवा, उत्तराखण्ड, हिमाचल प्रदेश अनि उत्तर पूर्वी राज्यहरूमा बिजुली चम्कन साथै तीव्र गतिमा हावा तथा तुफानको सम्भावना रहेको छ। मध्य प्रदेशमा भोलिसम्म लूको स्थिति रहनेछ। प्रस्तुत छ एक रिपोर्ट।
1: मौसम विभाग के अनुसार आज रतलाम, खरगोन और खंडवा में तेज लू चलने की संभावना है और तापमान 44 डिग्री के पार जा सकता है। इसके अलावा इंदौर, उज्जैन, सागर, रीवा, छतरपुर समेत प्रदेश के दर्जन भर से ज्यादा जिलों में लू का असर बना रहेगा। मौसम वैज्ञानिकों ने लोगों को दोपहर 12-3 के बीच जरूरी काम होने पर ही घर से निकलने की सलाह दी है। साथ ही दिन भर पर्याप्त पानी पीते रहने और शरीर को हाइड्रेट रखने की अपील भी की है। मौसम विभाग के मुताबिक 19 मई तक प्रदेश के अधिकांश हिस्सों में भीषण गर्मी का दौर जारी रहेगा। आज कहीं भी बारिश का अलर्ट नहीं है। अभिनव गोयल, आकाशवाणी भोपाल।
0: यो समाचार युट्युबमा @AIR कस्याङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदी स्वीडेनको दुई दिने भ्रमणमा आज गोथेनबर्ग पुग्नु भइरहेको छ। देशमा चलिरहेको जनगणना अन्तर्गत घरहरूको गणनाका लागि पहिलो चरणको काम 5 राज्यमा सुरु भइसकेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी 31 तारिकको दिन आकाशवाणीबाट मन की बात कार्यक्रममा पुनः एकपल्ट आफ्ना विचारहरू साझा गर्नुहुनेछ। आइपिएल क्रिकेटमा आज हुने पहिलो म्याच पन्जाब किङ्स अनि रोयल च्यालेन्जर्स बेङ्गलुरु बीच खेलिनेछ अनि मौसम विभागले अण्डमान अनि निकोबार द्वीप समूह, पश्चिम बङ्गालका पार्वतीय क्षेत्र अनि सिक्किममा भारी वर्षाको अनुमान व्यक्त गरेको छ। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
2: हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौं र अबको क्रममा सुनाइरहेछौं लोक प्रस्तुति मानसिंह मुक्तानको स्वरमा।

नमस्कार, यो आकाशवाणी खरसाङ हो। दिव्य तमतिकारीबाट प्रादेशिक समाचार सुन्नुहोस्। मुख्य समाचार। राज्यमा सरकार परिवर्तन भएपछि अतिक्रमण विरुद्ध अभियान तीव्र बनेको छ। राज्य सरकारको निर्देशपछि मालदा जिल्लामा भारत बङ्गलादेशको खुला सीमामा काँडे तार लगाउनका लागि भूमि अधिग्रहणको प्रक्रिया सुरु भएको छ। आज विश्व उच्च रक्तचाप दिवस हो। गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले आगामी डेढ महिनाभित्र गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन जिटिएलाई भङ्ग गरिने दावी गर्नुभएको छ अनि मौसम विभागले भोलि सोमबार दार्जिलिङ, कालेबुङ, जलपाइगुडी, अलिपुरद्वार र कुचबिहारका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना व्यक्त गरेको छ। राज्यमा सरकार परिवर्तन भएपछि अतिक्रमण विरुद्ध अभियान सुरु गरिएको छ। अवैध निर्माणलाई ध्वस्त पारिँदैछ। यसैबीच राज्यका ग्राम विकास एवं प्राणी संरक्षण मन्त्री दिलीप घोषले सरकारी भूमिमा कुनै प्रकारको अतिक्रमण सहन नगरिने बताउनु भएको छ। आज बिहान खडगपुरमा संवाददाताहरूलाई सम्बोधन गर्नुहुँदै दिलीप घोषले सरकारी जमिनमा कुनै प्रकारको पनि अतिक्रमण सहन नगरिने बताउनु भएको छ। जहाँ पनि अवैध निर्माण हुन्छ त्यहाँ बुलडोजर चलाइने श्री घोषले बताउनु भएको छ। बङ्गालमा सत्तामा आएपछि नयाँ सरकारले पहिलै दिनदेखि नै यो प्रक्रिया सुरु गरेको छ। अवैध गतिविधिहरूमा संलग्न सबै मानिसहरूसित कानुनको सीमाभित्र बसेर नै आफ्नो गतिविधिहरू गर्ने श्री घोषले अपील गर्नुभएको छ। यसो भए सरकारले उनीहरूको पूर्ण सहयोग गर्ने पनि दिलीप घोषले बताउनु भएको छ। राज्य सरकारको निर्देशपछि मालदा जिल्लामा भारत बङ्गलादेशको खुल्ला सीमामा काँडे तार लगाउनका लागि भूमि अधिग्रहणको प्रक्रिया सुरु भएको छ। हिज शनिबार हबिबपुर खण्डको भवानीपुर अनि आगरा हरिश्चन्द्रपुर क्षेत्रमा भूमि एवं भूमि सुधार विभागका अधिकारीहरूले सीमा क्षेत्रमा जमिनको दस्तावेजहरूको जाँच गरी नाप्ने काम सुरु गरे। अधिकारीहरूले बताए अनुसार मालदा जिल्लाका 6 थाना क्षेत्रहरूमा भारत बङ्गलादेश सीमाको कुल लम्बाइ लगभग 172 किलोमिटर रहेको छ। यसमा लगभग 33 किलोमिटर सीमा वर्तमानमा पनि खुल्ला नै छ। सबैभन्दा अधिक खुल्ला सीमा हबिबपुर ब्लकमा रहेको छ, जहाँ 20-25 किलोमिटरको क्षेत्रमा हालमा पनि काँडे तार लगाइएको छैन। जिल्लामा सीमा सुरक्षाको लागि काँडे तार लगाउनका लागि लगभग 260 एकड भूमिको आवश्यकता रहेको छ। प्रशासनिक सूत्रहरू अनुसार हालसम्म 10 एकड भूमि अधिग्रहणको काम मात्र पूरा भइसक्यो।

0: सकेको छ। राज्यमा आरजी कर मेडिकल कलेज दुष्कर्म अनि हत्या मामलाको सुनवाई कलकत्ता उच्च न्यायालयको न्यायमूर्ति शम्पा सरकार अनि न्यायमूर्ति तीर्थंकर घोषको खण्डपीठले गर्नेछन्। सुन्नुहोस् एक रिपोर्ट।
1: यस अघि न्यायमूर्ति राजशेखर मन्था अनि न्यायमूर्ति राय चट्टोपाध्यायले 11 मईको दिन यस मामलाबाट आफैलाई अलग गरेका थिए। यसमा एकमात्र दोषी सञ्जय रोयलाई जनवरी 2025 आजीवन कारावासको सजाय भएको थियो। यस मामलाको जाँच केन्द्रीय अन्वेषण ब्युरो सिबिआईले गरिरहेको छ। जाँच एजेन्सीले सञ्जय रोयलाई मृत्युको सजायको माग गरेको थियो। पीडिताको मातापिताले यस मामलाको पुनः जाँच हुनुपर्ने माग गरेका छन्। मृतकका माता पिताले कोलकाताको सियालदा न्यायालयमा एक मामला दर्ता गरेका छन् जसमा उनीहरूले तृणमूल कङ्ग्रेसका पूर्व विधायक निर्मल घोष, सञ्जीव मुखोपाध्याय अनि तत्कालीन घोला पुलिस थानाका प्रभारीको गिरफ्तारीको अपिल गरेका छन्। पीडिताको माता पिताले तिनै व्यक्तिले पीडिता डाक्टरको शवको दोस्रो पोस्टमार्टममा बाधा पुर्याएको अनि उचित प्रक्रियाको पालन गरे बिना शवको अन्तिम संस्कार गरिदिएको शिकायत गरेका छन्। देवेन थापा, आकाशवाणी समाचार, खरसाङ।
0: देशमा चलिरहेको जनगणना अन्तर्गत घरहरूको गणनाको लागि पहिलो चरणको काम 5 राज्यहरूमा सुरु भइसकेको छ। यस अन्तर्गत घरहरूको सूची तयार गरिनेछ। हाल यो कार्य राजस्थान, मेघालय, महाराष्ट्र, झारखण्ड अनि दिल्लीमा सुरु गरिएको छ। घर घर गएर सूची तयार गर्ने कार्य आन्ध्र प्रदेश, अरुणाचल प्रदेश, बिहार, चण्डीगढ, छत्तीसगढ, दादरा अनि नगर हवेली तथा दमन, दीव, हरियाणा, मध्यप्रदेश, पंजाब, तेलंगाना अनि उत्तराखण्डमा पनि चलिरहेको छ। सूची तयार गर्नका लागि घरको सामानहरू, उपलब्ध सुविधाहरू अनि पर सम्पत्तिहरूको विवरण एकजुट गरिँदैछ। स्वगणना सुविधा आजदेखि गुजरात, जम्मू कश्मीर, लद्दाख अनि पुडुचेरीमा सुरु गरिएको छ। यो सुविधा 31 मेसम्म उपलब्ध रहनेछ। स्वगणना सुविधा उत्तर प्रदेशमा पनि जारी छ, जो 21 मेसम्म उपलब्ध रहनेछ। हालसम्म 25 राज्यहरूमा 1,44,00,000 भन्दा अधिक घरहरूका निवासीले स्वगणना प्रक्रिया पूरा गरिसकेका छन्। यो पहल जनगणना अभियानको डिजिकरणको दिशामा एक महत्वपूर्ण पाइला हो। प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी 31 मेको दिन आकाशवाणीबाट मन की बात कार्यक्रममा पुनः एकपल्ट आफ्ना विचारहरू साझा गर्नुहुनेछ। यो मासिक रेडियो कार्यक्रमको 134 प्रकरण हुनेछ। श्रोताहरूले टोल फ्री नम्बर 1800117800 कार्यक्रमको लागि आफ्ना विचार र सुझावहरू पठाउन सक्नेछन्। यी सुझावहरू नरेन्द्र मोदी एप तथा माई गभ ओपन फोरम मार्फत पनि दिन सकिनेछ। मानिसहरूले 1922 मिस्ड कल गरेर तथा एसएमएस मार्फत प्राप्त लिङ्क प्रयोग गरेर सोझै प्रधानमन्त्रीलाई सुझावहरू पठाउन सक्नेछन्। सुझावहरू आगामी 29 मेसम्म स्वीकार गरिनेछ। दार्जिलिङका सांसद राजु विष्टले दार्जिलिङ पहाड, सिलगढी तथा तराई क्षेत्रका आइसिडिएस, आशा तथा आँगनवाडी कार्यकर्ता एवं सहयोगीहरूका प्रतिनिधिहरूसित भेटवार्ता गरी उनीहरूका समस्या तथा मागबारे छलफल गर्नुभएको छ। बैठकमा तलब वृद्धि, पदोन्नति, सुविधा विस्तार तथा रिक्त पद पूर्तिका विषयहरूलाई उठाइएको थियो। श्री विष्टले प्रेस विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ। सांसद विष्टले ती समस्याको समाधानका लागि आवश्यक पहल गरिने आश्वासन पनि दिनुभएको छ। दार्जिलिङका सांसद तथा बीजेपीका राष्ट्रिय प्रवक्ता राजु विष्ट आज सिलगढीमा आयोजित अखिल भारतीय अग्रवाल सम्मेलनको अभिनन्दन समारोहमा सहभागी हुनुभएको थियो। कार्यक्रममा सिलगढीका विधायक शंकर घोष पनि उपस्थित रहेका थिए। सांसद विष्टले संस्थानले शिक्षा, स्वास्थ्य, समाजसेवा तथा राष्ट्र निर्माणमा पुर्याएको योगदानको प्रशंसा गर्दै उत्तर बंगालको समग्र विकासप्रति आफ्नो प्रतिबद्धतालाई दोहोर्याउनु भएको छ। आज विश्व उच्च रक्तचाप दिवस हो। यसको उद्देश्य उच्च रक्तचाप बारेमा वैश्विक जागरूकता, रोकथाम, पहिचान अनि नियन्त्रणलाई बढावा दिन हो। यस वर्षको विषय हो उच्च रक्तचापलाई मिलेर नियन्त्रित गर्नुपर्नेछ। नियमित रूपले आफ्नो रक्तचापको जाँच गर्नुहोस् अनि यस बिमारीलाई पराजित गर्नुहोस्। प्रादेशिक समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
2: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
3: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
2: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
0: प्रादेशिक समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। अब रहल समाचार। आज विश्व दूरसञ्चार अनि सूचना समाज दिवस हो। आजको दिन नै 1865 पेरिसमा संयुक्त राष्ट्र डिजिटल प्रौद्योगिकी एजेन्सी अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घको स्थापना गरिएको थियो। यस दिवसको उद्देश्य इन्टरनेट अनि यससित जुडेका तकनिकीहरूको सकारात्मक उपयोगलाई बढावा दिनु रहेको हो। नेपालका पर्वतारोही कामी रीता शेर्पाले 32 पल्ट सगरमाथा चढेर इतिहास रचेका छन्। 56 वर्षीय कामी रीता सबैभन्दा धेरै पल्ट सगरमाथा आरोहण गर्ने शेर्पा हुन्। नेपालको कोशी प्रान्तको सोलखुम्बु जिल्लामा जन्मिएका कामी रीताले पहिलो पल्ट 1994 सगरमाथा आरोहण गरेका थिए। यसैबीच पर्वत रानी नामले चिनिने लाक्पा शेर्पाले लगातार 11 पल्ट सगरमाथा सफलतापूर्वक आरोहण गर्ने पहिलो नेपालीको रूपमा आफ्नो रेकर्ड पनि बनाई राखेका छन्। गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले आगामी 1.5 महिनाभित्र गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन जिटिएलाई भङ्ग गरिने दावी गर्नुभएको छ। उहाँले यसपछि एउटा जाँच आयोग गठन गरिने तथा 6 महिनाभित्र पहाडको लागि नयाँ संवैधानिक व्यवस्था लागू गरिने पनि बताउनु भएको छ। दार्जिलिङको चौरस्ता परिसरमा हिजो आयोजित एउटा जनसभामा गुरुङले यो बयान दिनुभएको हो। गुरुङले हालै एउटा बैठकमा जिटिएका मुख्य कार्यपाल अनित थापा अनि विनय तामाङमाथि भ्रष्टाचारको आरोप लगाउँदै तथाकथित आपत्तिजनक टिप्पणी पनि गर्नुभएको थियो। यस मामलामा अनित थापाले दार्जिलिङ सदर थानामा विमल गुरुङ विरुद्ध लिखित शिकायत पनि दर्ता गर्नुभएको छ, जसको आधारमा पुलिसले जाँच सुरु गरिसकेको छ। उल्लेखनीय छ, विधानसभा चुनावमा दार्जिलिङ सिटबाट भाजपा समर्थित उम्मेद्वारले जित प्राप्त गरेपछि विमल गुरुङ एकपल्ट पुनः सक्रिय बनेका छन् तथा संगठनलाई सशक्त बनाउनमा लागि परेका छन्। गोर्खा जनमुक्ति मोर्चाको भातृ संगठन गोर्खा जनमुक्ति युवा मोर्चा खरसाङ महकुमा समितिको सांगठनिक सभा आज खरसाङको एउटा होटलमा सम्पन्न भएको छ। यो सभा खरसाङ महकुमा अन्तर्गत 8 समष्टिका युवा मोर्चाका प्रतिनिधिहरूलाई लिएर सम्पन्न भएको थियो। सभापछि युवा मोर्चा खरसाङ महकुमा समितिका सभापति सत्यवान छेत्रीले यसपालि राज्यमा असल सरकार गठन भएको र यस सरकारमाथि धेरै आशा रहेको बताएका छन्। उनले हामी गोर्खाल्यान्ड नै चाहन्छौँ र गोर्खाल्यान्डको निम्ति नै युवाहरू सदैव तयार रहेको पनि बताएका छन्। गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको भातृ संगठन गोर्खा राष्ट्रिय नारी मोर्चा दार्जिलिङ शाखा समितिको एउटा महत्वपूर्ण संगठनात्मक बैठक आज दार्जिलिङ स्थित शाखा कार्यालयमा सम्पन्न भएको छ। शाखा समितिको अध्यक्ष श्रीमती वसुन्धरा प्रधानको अध्यक्षतामा आयोजित यस बैठकमा संगठन विस्तार, पार्टीको वर्तमान राजनैतिक स्थिति तथा आगामी कार्ययोजनाबारे विस्तृत चर्चा गरिएको बताइएको छ। बैठकमा दार्जिलिङ शाखा अन्तर्गत विभिन्न समष्टिहरूका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित सदस्यहरूले संगठनलाई जमिनी स्तरमा अझ सशक्त, सक्रिय एवं जनमुखी बनाउने सम्बन्धमा आफ्नो सुझाव अनि विचार प्रस्तुत गरेका थिए। आर्थिक रूपले कमजोर जनजातीय समुदायका मानिसहरूको सहायताको लागि वनवासी कल्याण आश्रम उत्तर बङ्गालद्वारा सालबाडी स्थित बिरसा शिशु शिक्षा केन्द्र परिसरमा आज भव्य सामूहिक विवाह संस्कार कार्यक्रमको आयोजना गरिएको थियो। संस्थानले जानकारी दिए अनुसार यस कार्यक्रम अन्तर्गत जनजातीय समाजका 108 जोडीको विवाह सामाजिक सहयोगद्वारा आज सम्पन्न गराइएको छ। सबै विवाह पारम्परिक रीति अनि धार्मिक मान्यताहरू अनुसार गराइएको जानकारी पनि प्राप्त भएको छ। यस पहलको उद्देश्य आर्थिक रूपले कमजोर परिवारहरूमा विवाहको बोझ कम गर्न अनि समाजमा एकता तथा सहयोगको भावना सशक्त बनाउन रहेको पनि बताइएको छ। एसोसिएसन फर रिसर्च अन नन प्रफिट अर्गनाइजेसन्स एन्ड भोलन्टेरी एक्टिभिस्ट आर्नोव द्वारा सिलगढ़ीमा सर्जक सम्झना कार्यक्रम आज आयोजना गरिएको थियो। कार्यक्रममा राष्ट्रिय सर्जक गोपाल सिंह नेपाली बस्नेत, साहित्यकार लक्ष्मण श्रीमल अनि आशा भोसलेलाई श्रद्धाञ्जली अर्पण गरियो। यसरी नै तिनै

0: व्यक्तित्वमाथि लेख कविता र गीतहरू प्रस्तुत गरियो। कार्यक्रमको अध्यक्षता आर्नोवाका सल्लाहकार अवकाश प्राप्त कर्नल केशव राईले गरेका थिए। मौसम विभागले भोलि सोमबार दार्जिलिङ, कालेबुङ, जलपाइगुडी, अलिपुरद्वार र कुचबिहारका धेरै स्थानहरूमा हल्कादेखि मध्य वर्षा हुने सम्भावना व्यक्त गरेको छ। यसै गरी जलपाइगुडी र कुचबिहार जिल्लाका एक दुई स्थानहरूमा भारी वर्षाको विशेष चेतावनी पनि जारी गरिएको छ। मौसम विभाग अनुसार उत्तर बङ्गालका सबै जिल्लाहरूमा मेघ गर्जन, चट्याङ र 40-50 किलोमिटर प्रति घण्टाको तीव्रतामा हावाहुरी चल्ने सम्भावना रहेको छ। यसका साथै दार्जिलिङ पहाड तथा कालेबुङमा आगामी केही दिनसम्म आकाश सामान्यतः बदलिरहनेछ र चट्याङसहित वर्षाको क्रम निरन्तर जारी रहनेछ। दार्जिलिङको अधिकतम तापक्रम 20 डिग्री र न्यूनतम तापक्रम 15 डिग्री सेल्सियस नजिक रहने अनुमान पनि मौसम विभागले व्यक्त गरेको छ। यसबाहेक मौसम विभागले पहाडी क्षेत्रका बासिन्दा तथा पर्यटकहरूलाई चट्याङ परेको बेला सुरक्षित स्थानमा बस्ने र यात्रा गर्दा विशेष सावधानी अपनाउने अपिल पनि गरेको छ। यो समाचार युट्युबमा @AIR कस्याङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। राज्यमा सरकार परिवर्तन भएपछि अतिक्रमण विरुद्ध अभियान सुरु गरिएको छ। राज्य सरकारको निर्देशपछि मालदा जिल्लामा भारत बङ्गलादेशको खुला सीमामा काँडे तार लगाउनका लागि भूमि अधिग्रहणको प्रक्रिया सुरु भएको छ। आज विश्व उच्च रक्तचाप दिवस हो। गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले आगामी डेढ महिनाभित्र गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन GTAलाई भङ्ग गरिने दावी गर्नुभएको छ। अनि मौसम विभागले भोलि सोमबार दार्जिलिङ, कालेबुङ, जलपाइगुडी, अलिपुरद्वार र कुचबिहारका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना व्यक्त गरेको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। समाचारको क्रममा 7:50 पुनः समाचार लिएर उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: आकाशवाणी सिलगढी अनुष्ठान শুনছেন মিডিয়াম ওয়েভ 711 কিলোহার্টজে এবং নিউজ অন AIR অ্যাপের মাধ্যমে। এখন শুনবেন হিন্দি ছায়াছবির গানের অনুষ্ঠান। প্রথম গানটির শিল্পী শামশাদ বেগম, ছবির নাম CIT, সঙ্গীত পরিচালক OP নাইয়ার।

0: प्रथममा यस बुलेटिनका मुख्य समाचारहरू। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो पाँच राष्ट्रको औपचारिक भ्रमणको तेस्रो चरण अन्तर्गत आज साँझ स्वीडेन पुग्नुभयो। केन्द्रीय मन्त्री अमित शाहद्वारा आज गान्धीनगरस्थित नेशनल इन्स्टिच्युट अफ डिजाइनमा नवनिर्मित इनोभेशन एण्ड इन्क्युबेशन सेन्टरको उद्घाटन। राष्ट्रपति द्रौपदी मुर्मूद्वारा 2026का लागि प्रतिष्ठित पद्म पुरस्कार आगामी मे 25 तारीकका दिन प्रदान गर्नुहुने। देशव्यापी जनगणना अभियान अन्तर्गत पहिलो चरणको घर तथा घर परिवार सूचीकरण कार्य राजस्थान, मेघालय, महाराष्ट्र, झारखण्ड र दिल्लीमा शुरू। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो पाँच राष्ट्रको औपचारिक भ्रमणको तेस्रो चरण अन्तर्गत नेदरल्याण्ड्सको भ्रमण सफलतापूर्वक सम्पन्न गरी आज साँझ स्वीडेनको गोटेनबर्ग आइपुग्नु भएको छ। गोटेनबर्ग विमानस्थलमा ओर्लनुभएका प्रधानमन्त्री मोदीलाई स्वीडिस प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले आफै उपस्थित भई हार्दिक स्वागत गर्नुभएको छ। आफ्नो दुई दिने स्वीडेन भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले आफ्ना स्वीडिस समकक्षीसँग द्विपक्षीय वार्ता गर्दै दुई देशबीचको समग्र सम्बन्धको समीक्षा गर्नुहुनेछ। यस वार्ताका क्रममा व्यापार, हरित ऊर्जा, आर्टिफिसियल इन्टेलिजेन्स, अत्याधुनिक प्रविधि, स्टार्टअप, सुरक्षित आपूर्ति श्रृंखला, रक्षा, अन्तरिक्ष, जलवायु परिवर्तन र जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा गहन छलफल हुने अपेक्षा गरिएको छ। यसका साथै दुवै देशका प्रधानमन्त्रीहरूले युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनसँगै युरोपको प्रतिष्ठित व्यावसायिक मञ्च युरोपियन राउण्ड टेबल फर इण्डस्ट्रीलाई संयुक्त रूपमा सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ। नेदरल्याण्डको दुई दिने भ्रमणका क्रममा दुवै देशबीच रक्षा, क्रिटिकल मिनरल्स लगायतका प्रमुख क्षेत्रहरूमा सहयोग बढ़ाउन 17 महत्वपूर्ण सम्झौताहरूमा हस्ताक्षर भएको छ। प्रधानमन्त्रीले नेदरल्याण्डसको भ्रमणले दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपेको र आपसी सम्बन्ध रणनीतिक साझेदारीमा रूपान्तरण भएको बताउनु भएको छ।
1: हम नेदरल्याण्डको भारतको सबसे महत्वपूर्ण पार्टनर मानते हैं। नेदरल्याण्ड भारत के टॉप 5 इन्वेस्टर्स में